कालो केसमा रेलीमाई हामीले भर्खरै सुन्यौँ. तपाईँ सुन्दै हुनुहुन्छ नेप्लिज भोइस अफ क्यानबेरा. क्यानबेराबाट नेपाली समुदायको लागि म प्रतिष्ठा दिनेश ढकालको कालो केसमा रेलीमाई. गुल्मीबाट आएका दिनेश ढकाल एक उदयमान नेपाली गायक र गीतकार हुन् जसले आफ्नो आत्मीय स्वर र सरल ग्रामीण जीवनका कथाहरू समेटिएको सङ्गीतका कारण देशभरि लोकप्रियता कमाए. 2021 भाइरल बनेको गीत कालो केसमा रेली माई मार्फत राष्ट्रिय पहिचानमा आउनुभयो. यो गीत अत्यन्तै चर्चित भयो र उहाँलाई घर घरमा चिनियो. एउटा अचम्मको कुरा त के भने ढकालले गीत सङ्गीत र स्वर तिनै काम आफैले गर्नुभएको थियो यो गीतको लागि. गत एपिसोडमा मैले यो गीत बजाएको थिएँ र धेरैजनाको रिक्वेस्ट पछि मैले पुनः यो गीतहरू फेरि लिएर आएको छु. अब लागौँ वाट्स अन क्यानबेरा सेगमेन्ट तर्फ. म प्रतिष्ठा आज लिएर आएकी छु क्यानबेरामा 2-9 जुलाईसम्म के रमाइला कार्यक्रमहरू हुँदैछन् भन्ने अपडेट बारे, तपाईँ र तपाईँको परिवारले सहभागी हुन सक्ने रमाइला कार्यक्रमहरू सहित. अब कुरा गरौँ 2 जुलाई बिहिबार आजको दिन क्यानबेरामा सार्वजनिक सेवा र नीति चासो राख्नेहरूको लागि गभर्मेन्ट सर्भिसेस समिट भएको थियो. सरकारी सेवा सुविधा, डिजिटल प्रविधि र समुदाय केन्द्रित नीति बारे छलफल भएको यस सम्मेलनमा त्यसै गरी 1-5 जुलाईसम्म सिटी सेन्टरमा क्रिसमस इन जुलाई क्यानबेरा चलिरहेको छ. क्विन एलिजाबेथ टेरिसमा सजिएको फेस्टिभ माहौल, फुड स्टल, लाइभ म्युजिक र परिवारसँग घुम्न मिल्ने रमाइलो गतिविधिहरूले सहरलाई चाडपर्वको रङमा रङ्गाइरहेको छ. स्कुल छुट्टीमा बच्चाहरूलाई लिएर जान एकदमै रमाइलो छ. साथै 3 जुलाई शुक्रबारको दिन EDM प्रेमीहरूको लागि 122 मेट्रिक्स एन्ड फ्युचर बाउन्डको लाइभ राति कार्यक्रम छ भने इलेक्ट्रोनिक डान्स म्युजिकको धुनमा रमाउन चाहनेहरूको लागि लोकप्रिय इभेन्टहरू छन्. साथसाथै 5 जुलाई आइतबारको दिन AIS एरिनामा क्यानबेरा ब्रेभले सिडनी बेयर्स विरुद्ध खेल्दैछ. आइस हकी फ्यानहरूको लागि ठुलो आकर्षण छ यो खेल. दिउँसो 1:45 बजे सुरु हुन्छ. परिवारसँग खेल हेर्न जान राम्रो मौका रहेको छ. साथसाथै 6-10 जुलाईसम्म साइन डोममा अस्ट्रेलियन म्यामल सोसाइटी कन्फरेन्स वन्यजन्तु वातावरण संरक्षण र अनुसन्धानमा रुचि राख्नेहरूको लागि यो सम्मेलन निकै महत्वपूर्ण छ. वैज्ञानिक विद्यार्थी र प्रकृति प्रेमीहरूको लागि ठुलो सहभागिता रहने अपेक्षा गरिएको छ भने 7-10 जुलाईसम्म ANU अस्ट्रेलियन कन्फरेन्स अफ इकोनोमिस्ट ACE अर्थशास्त्र, नीति निर्माण, बजार विश्लेषण र अनुसन्धानमा चासो राख्नेहरूको लागि यो सम्मेलनले नयाँ विचार र बहसहरू प्रस्तुत गर्नेछ. साथसाथै 7 जुलाई बुधबारको दिन ANU मेनिङ क्लार्क सेन्टरमा युजिङ लेजर बियन्ड एस्ट्रोनोमी एन्ड इन्टु स्पेस एक्सप्लोरेसन शीर्षकको सार्वजनिक प्रस्तुति पनि रहेको छ. यसै दिन सिटी वकमा विन्टर इन सिटी सुरु हुँदैछ. आइस स्केटिङ, स्नो प्ले एरिया, स्कुल छुट्टीको गतिविधिहरू र परिवारमै रमाइलो गर्न मिल्ने धेरै आकर्षणहरू छन्. क्यानबेराको मध्य सहरमा नै सानो हिउँत्सव जस्तै देखिन्छ. र 27 जुनदेखि 9 अगस्तसम्म नेसनल आर्बोरेटियममा विन्टर इन द वुड्स एन्ड वार्म ट्रिज कार्यक्रम निरन्तर चलिरहेको छ. प्रकृतिको बिचमा रङ्गीन न्यानो स्कार्फले सजिएका रुखहरू, बालबालिकाका गतिविधिहरू र शान्त वातावरणमा घुम्न मिल्ने सुन्दर अनुभव रहनेछ. यी थिए 2-9 जुलाईसम्म क्यानबेरामा हुने प्रमुख कार्यक्रमहरू. तपाईँ जहाँ भए पनि क्यानबेराको समुदाय कला र उत्सवको थर्कन सुन्दै रहनु होस् नेप्लिज भोइस अफ क्यानबेरा. सुरक्षित रहनुहोस्, न्यानो बस्नुहोस् र क्यानबेराको चिसो मौसमलाई रमाइलो बनाउनुहोस्. म प्रतिष्ठा, तपाईँ सुन्दै हुनुहुन्छ नेप्लिज भोइस अफ क्यानबेरा, 2XXFM पिपल पावर्ड रेडियो 98.3. अबको पालो रहेको छ अर्को गीतको. अबको गीत मेरो माया छ भने. इन्जोय दिस सङ.

तपाईँ सुन्दै हुनुहुन्छ 2XXFM 98.3 को कार्यक्रम नेपलिज भोइस अफ क्यानबेरा. क्यानबेराबाट नेपाली समुदायको लागि हामीले सुन्यौँ सुनिल पराजुलीको सुर्ती चाइनाको. नेपाली आधुनिक सङ्गीतमा निरन्तर सक्रिय मधुर स्वरका कलाकार सुनिल पराजुलीले प्रेम जीवन र भावनालाई सरल तर मनछुने शैलीमा प्रस्तुत गर्ने कलाकारका रूपमा पहिचान बनाएका छन्. उनका गीतहरूमा मिठास सहजता र नेपालीपनको सुगन्ध पाइन्छ जसले श्रोतालाई तुरुन्तै जोडिदिन्छ. सुनिल पराजुलीको लोकप्रिय गीत मेरो माया छ भने सुर्ती चाइनाले नयाँ पुस्तामा झनै चिनायो र अहिले पनि सामाजिक सञ्जालदेखि रेडियोसम्म निकै बजिरहने गीत बनेको छ. अब यस हप्ता औपचारिक अन्तर्वार्ता भन्दा फरक कुराकानी गर्दैछु म तपाईँसँग. विदेशमा बस्दा हामीले बोक्ने कथा, अनुभव, स्वाद, सङ्गीत यी सबैले क्यानबेरालाई घर जस्तो महसुस गराउँछन्। हामी कहाँबाट आएको हौँ भन्ने कुरा महत्त्वपूर्ण छ, तर आज हामी कहाँ छौँ र यहाँको जीवनलाई कसरी आफ्नो बनाइरहेका छौँ त्यो अझै सुन्दर छ. कहिलेकाहीँ घरको सम्झना एउटा गीतले दिलाउँछ, कहिले कुनै उत्सवले, अनि धेरै पटक चाहिँ मलाई चाहिँ के हुन्छ भने एकदमै साधारण तर मन छुने परिकारले. त्यसैले आज अन्तर्वार्ताको सट्टा हामी एउटा स्वादको कथामा जान्छौँ. हाम्रो मन पर्ने, हाम्रो पहिचान बनेको मोमोको रमाइलो इतिहास. अब आज कल्चरलाई स्पटलाइटमा राखौँ है त. हामी सबैको मनपर्ने परिकार है मोमोको इतिहासमा एक रमाइलो यात्रा गरौँ. हो मोमो त्यो परिकार जसले आज के खाऊँ भन्ने प्रश्नलाई नेपालमा लगभग समाप्तै गरिदिएको छ, होइन त. मोमोको जन्मस्थान भने हिमालको छेउछाउ हो. तिब्बती समुदायले कठोर जाडोमा छिटो पकाएर खान मिल्ने परिकार बनाउँदा मोमो जन्मियो. तिब्बती भाषामा मोमो भनेको डम्पलिङ नै हो, तर नेपालमा मोमो भित्रिँदा हामी नेपाली दिमागले सोच्छ यो त राम्रो छ तर अलिकति मसला चाहियो, अनि सुरु भयो मोमोको नेपालीकरण है मसला हालेपछि. मोमोमा मासु, प्याज, नुन मात्र हुन्थ्यो है पहिला पहिला चाहिँ. तर काठमाडौँ आइपुग्दा मोमोले नयाँ जीवन पायो. अदुवा, लसुन, धनियाँ, जिरा, अनि त्यो विशेष नेपाली चटनी जसले मोमोको प्रतिष्ठा नै बदलिदियो. अब कहिलेकाहीँ त लाग्छ है मोमोले नेपालमा नागरिकता लिनै परेन किनकि नेपालीहरूले उसलाई पहिले नै परिवारको सदस्य बनाइसकेका थिए. समयसँगै मोमोले रूप बदल्दै गयो, हो कि होइन भन्नुहोस् त. अब पहिला त स्टिम मोमो मात्र थियो, अहिले आएर अब फ्राइड मोमो, कोथे मोमो, अनि अहिले त झन् झोल मोमो, सी मोमो, चिज मोमो, वेगन मोमो, के अरे अर्को एकदमै पिरो मोमो, चिल्ली मोमो, होइन बफ मोमो, चिकन मोमो, पनिर मोमो, पोर्क मोमो, अब जे हाल्यो त्यसैको मोमो बन्छ. हरेक वर्ष नयाँ नयाँ भर्जन निकालिराख्छ जस्तो फिल हुने है. अब मोमोको अर्को मजा भनेको चाहिँ यसले सामाजिकता पनि बोकेको छ जस्तो लाग्छ के. साथीहरूले मोमो खान जाउँ न भनेपछि कोही पनि म व्यस्त छु भन्दैन, मोमोले झगडा मिलाउँछ, डेट बनाउँछ, परिवार जोड्छ, अनि कहिलेकाहीँ त चटनीको तिखोपनले हाँसो पनि ल्याइदिन्छ जस्तो लाग्छ. आज मोमो नेपालमै होइन अस्ट्रेलिया, अमेरिका, जापान, युरोप, होइन जहाँ नेपाली समुदाय छ नि त्यहाँ मोमोले चाहिँ घरको स्वाद सम्झाइरहेको छ. क्यानबेरामा पनि नेपाली रेस्टुरेन्टमा मोमो अर्डर गर्दा वेटरले मुस्कुराएर सोध्छ झोल कि फ्राइड भनेर तपाईँले सोधेछ कि छैन है. मोमोले हामीलाई चाहिँ संसारभर जोडेको जस्तो लाग्छ. त्यसैले मोमोको इतिहास भनेको चाहिँ हिमालबाट सुरु भएर संसारभर फैलिएको नेपाली स्वादको रमाइलो कथा हो. अब मोमोको इतिहास पछि फेरि लागौँ अर्को गीततर्फ. तपाईँ अहिले सुन्दै हुनुहुन्छ 2XXFM 98.3 को कार्यक्रम नेप्लिज भोइस अफ क्यानबेरा. क्यानबेराबाट नेपाली समुदायको लागि म प्रतिष्ठा. अबको गीत रहेको छ विपुल छेत्रीको असार, स्केचेस अफ दार्जिलिङ एल्बमबाट. नेप्लिज भोइस अफ क्यानबेरा सुन्दै रहनुहोस्. राम्रा राम्रा गीत, राम्रा राम्रा कुरा गर्दै गरौँला.

विपुल छेत्रीको असार गीत असार 15 दही चिउरा पक्कै खानुभयो होला है. भारतको कालिम्पोङमा जन्मिएका विपुल छेत्री नेपाली भाषामा गीत गाउने अग्रणी लोकगीत र रकको मिश्रण गर्ने कलाकार हुन्. उनको संगीतमा हिमाली पहाड बाल्यकालको सम्झना र सरल जीवनको कथाहरू गहिरोसँग झल्किन्छ अनि मलाई कस्तो रमाइलो लाग्छ क्या यो गीत सुन्दाखेरि. उनको पहिलो गीत डडेलो होइन वाइल्ड फायर साउन्ड क्लाउडमा 2013 सार्वजनिक भएपछि निकै चर्चित भयो र यही गीतले उनको पहिलो एल्बम स्केचेस अफ दार्जिलिङको सुरुवात पनि गर्यो. 2014 आएको स्केचेस अफ दार्जिलिङ र 2016 माया एल्बमले उनलाई अन्तर्राष्ट्रिय स्तरमै चिनायो. ओके लेसनमा टप सेलिङ आर्टिस्ट बन्नुका साथै HFM अवार्ड्समा पप रक एल्बम अफ द इयर र बेस्ट मेल पप भोकल पर्फर्मेन्स जस्ता पुरस्कार पनि उनले जितेका थिए. अब कार्यक्रमलाई अगाडि बढाउँदै नेपालबाट आएका ताजा प्रमुख समाचार र अपडेटहरू नेपाल दिस विक सेगमेन्ट. अब हेरौँ नेपालका प्रमुख अपडेटहरू. नेपालमा मनसुन सक्रिय भइरहेको छ, देशभर वर्षा. नेपालमा मनसुनले चाहिँ विशेष गरी तराई र पहाडी मध्य पहाडी क्षेत्रमा लगातार वर्षा भइरहेको छ. केही स्थानमा बाढीको जोखिम बढेकाले स्थानीय प्रशासनले सतर्कता अपनाउन आग्रह पनि गरेको छ. तर काठमाडौँमा बस्नेले चाहिँ के भन्नुभएको छ भने पानी त्यति पर्या छैन यसपालि भनेर भनेको पनि मैले कति सुनेको छु होइन. त्यसै गरी बजेट कार्यान्वयन सुरु भएको छ. नेपाल सरकारले सार्वजनिक गरेको नयाँ आर्थिक वर्षको बजेट कार्यान्वयन चरणमा प्रवेश गरेको छ भने स्थानीय तहहरूमा पूर्वाधार स्वास्थ्य शिक्षा र कृषि कार्यक्रमलाई प्राथमिकता दिएको छ. बजेटले रोजगारी सृजना र स्थानीय उत्पादन प्रवर्धनमा जोड दिएको छ. साथसाथै पर्यटन क्षेत्र हेर्ने हो भने पर्यटनमा सकारात्मक संकेत देखिएको छ. मनसुन भए पनि नेपालमा आन्तरिक पर्यटन बढ्दो छ. पोखरा चितवन लुम्बिनी र काठमाडौँ उपत्यकामा होटल बुकिङ स्थिर देखिएको छ. पर्यटन व्यवसायीहरूले आगामी चाड पर्वको मौसममा विदेशी पर्यटकको आगमन बढ्ने अपेक्षा राखेका छन्. साथसाथै विद्युतीय निर्यातमा वृद्धि भएको छ. नेपालले भारततर्फ विद्युत निर्यात बढाएको छ. मनसुनको समयमा जलविद्युत उत्पादन उच्च हुने भएकाले निर्यात क्षमता विस्तार भएको हो. ऊर्जा क्षेत्रका विज्ञहरूले यसलाई दीर्घकालीन आर्थिक फाइदाको रूपमा हेरेका छन्। त्यसै गरी खेलकुदको कुरा गर्ने हो भने नेपाली फुटबल टोलीको तयारी. नेपाली राष्ट्रिय फुटबल टोली आगामी अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि तयारीमा छ. युवा खेलाडीहरूको प्रदर्शन प्रशंसनीय देखिएको छ. मैले गत हप्ता पनि तपाईँहरूसँग यसबारे केही चर्चा गरेको थिएँ र प्रशिक्षकले टोलीमा नयाँ रणनीति लागू गर्ने संकेत दिएका छन्। यी थिए अहिलेका नेपालका प्रमुख समाचारहरू. 2XXFM 98.3 नेप्लिज भोइस अफ क्यानबेरा सुन्दै रहनुहोस्. म प्रतिष्ठा तपाईँलाई नेपाल र क्यानबेराका नियमित अपडेटहरू निरन्तर दिइरहनेछु. आज नेप्लिज भोइस अफ क्यानबेरा सुन्नुभएकोमा र म प्रतिष्ठालाई कार्यक्रम नेप्लिज भोइस अफ क्यानबेरा 2XXFM 98.3 प्रस्तुत गर्ने अवसर दिनुभएकोमा धन्यवाद. अर्को कार्यक्रममा फेरि भेटौँला. सबैले आफ्ना र आफ्नो ख्याल राख्नुहोस्. यदि विदेशमा बस्ने नेपालीको रूपमा तपाईँले बोकेका कुनै कथा सङ्घर्ष वा सम्झना छन् भने भोइस अफ क्यानबेरा तपाईँको आवाज सुन्न चाहन्छ. आफ्नो विचार भोइस नोट वा अनुभव हामीलाई 2XXFM 98.3 पठाउन सक्नुहुन्छ. तपाईँको कथा आगामी कार्यक्रममा समावेश हुन सक्छ. यति भन्दै आज तपाईँसँग बिदा लिने समय भइसकेको छ. अर्को हप्ता यही दिन बिहिबार साँझ 8 यही समयमा फेरि भेट्नेछौँ. 98.3 सुन्दै गर्नुहोला. जाँदा जाँदै विपुल छेत्रीको सिन्डिकेट माया एल्बमबाट प्लिज इन्जोय दिस सङ एन्ड ह्याभ अ लभली विक अहेड.